0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: दुआ करें अल्लाह हिदायत फरमाए। हमें किसी से अल्हम्दुलिल्लाह न बुग्ज होता है, न अदावत होती है, न जातियात होती है, लेकिन जो हक का मसला है वो तो लाजमी बात करनी होती है, बयान करना हो। अब इसी तरह समझे जनाब कि अब आ गई खिलाफत खासा, जिसमें हमने अपने दरूस में इंशाअल्लाह जो जिक्र करना है और पढ़ना है वो खिलाफत खासा, उसमें शर्तें बढ़ गई। उसमें शर्तें क्या बढ़ गई कि एक तो जनाब ये है कि वो कुरैशी हो, कि हजूर ने फरमा दिया था कि ला खिलाफत इल्ला फी कुरैश। अच्छा, दूसरा वो खलीफा हो जिसको अल्लाह के नबी की जबान पे हिदायत और बिशारत जन्नत की खुशखबरी भी मिल चुकी हो, वो खलीफा बने। और तीसरी बात जो है उस खलीफे में ये देखी जाए कि कभी जिंदगी में हुजूर ने भी उसके साथ कुछ ऐसा मामला किया हो जिससे नजर आए कि यह खिलाफत का हकदार है। और इसी तरह से उसके अंदर ये बात भी पाई जाए कि जो अल्लाह ने वादे किए थे कुरान में अपने नबी के साथ वो भी उसके हाथ पे पूरे हों। यानी जो वादे अल्लाह ने किए अपने नबी से कि आप के साथ मेरा वादा है कि आपका दीन गालिब होगा, तो वो काम जो है वो भी उसके दौर में आके हो, ताकि पता लगे ना वाकई ये नबी का नायब है, कि वो काम जो नबी के साथ वादे हो चुके थे इसके दौर में पूरे हो रहे हैं। ये सारी बातें आप जहन में रखेंगे इंशाअल्लाह तो फिर खुलफाए राशिदीन का मकाम समझ जाए। अब चौथी बात ये है कि खलीफा बने कैसे। याद रखें कि भाई खलीफा जो बनाना है तो कैसे बनेगा, इस्लाम के नजरिए में खलीफा कैसे बनाया जाएगा, तो उसके तकरीबन उलमा ने चार तरीके रखे। ये आप खुद नहीं बनाए, याद रखो उलमा का जब हम नाम लेते हैं ना, कहते हैं जी उलमा उलमा, तो हर फन के उलमा हैं, सहाबा में उलमा हैं, कुरान के उलमा हैं, तफसीर के उलमा हैं, हदीस के उलमा हैं, जिनको अल्लाह ने ये मकाम दिया है, उनके तबकात हैं बाकायदा। वो लफ्ज कहने से खुद ब खुद समझ आ जाए कुरान की बात इस मतलब है, इब्ने अब्बास मुराद होंगे, इससे मुराद ज़ैद इब्ने साबित होंगे, उबै इब्ने काब होंगे, क्यों कुरान के साथ इनका मकाम था। जब कोई फिका की बात आएगी और सहाबा के तो अब्दुल्लाह इब्ने मसूद मुराद हो जाएंगे। अच्छा, अगर सहाबा के दौर के बाद की बात है तो फिर ताबीन में आ जाएंगे, हजरत मुजाहिद हैं, हजरत इकरमा हैं, हजरत कतादा हैं, ज़ाक, इन लोगों में। फिर जब और नीचे आएंगे तो फिर उन लोगों का नाम उलमा होगा जिनने बाकी कुरान की खिदमत की है। इसलिए अब सबका नाम लेना जरूरी नहीं होता, हमेशा उसूल ये है। और इसी तरह उसलूबे बयान होता है, तमाम दुनिया की किताबों में देख लें, इल्ला कभी कभी किसी एक जगह नाम लेंगे, वरना यही कह देंगे कि काल उलमा, उलमा का इस मसले में, या काल जबहूर। अब वजाहत नहीं करेंगे कि यहां जबहूर से क्या मुराद है, क्योंकि वो तो जो आदमी मुस्तलाहात को जानता है खुद ब खुद समझ जाएगा। अब जनाब खलीफा बनाने के बारे में उलमा किराम ने कुरान और सुन्नत की रोशनी में यह लिखा है कि उसका एक तरीका होता है अरबाब हल्लो अकद, कि अरबाब हल्लो अकद जिसकी खिलाफत को मान लें। क्या माना, यानी वो लोग जो संजीदा हैं, इल्म वाले, अकल वाले, दियानत वाले, फहम वाले, और जिनको ऐसे मसाइल के समझने का यानी अल्लाह ने महारत भी अता फरमाई है, और जिनकी बात दीन में बदन रखती, उन्होंने एक आदमी को बना लिया, बैयत कर ली, फला हो गया। अच्छा, अब यह भी जरूरी नहीं होता कि अरबाब हल्लो अकद का माना यह हो कि पूरे उस मुल्क में, पूरे आलम में जितने हो तो सबको इकट्ठा करने में 10 साल लग जाएंगे। माना यह होता है कि अब मक्के में है, मदीने में है, फिर जनाब उस जमाने में माशाल्लाह दीन तो कहां पहुंच गया, सबको बुलाए वो तो फिर कई दिन लग जाएंगे। माना यह होता है कि अगर मक्के में बात चली है जो मक्के में अरबाब हल्लो अकद है, मदीने में बात चली है तो जो मदीने में अरबाब हल्लो अकद है, अगर उन्होंने एक बात में इत्तेफाक कर लिया है तो बस ठीक है, अब उम्मत को उसी फैसले को कबूल करना चाहिए। लेकिन फैसला वो करें जो उस बात के राय देने का हक रखते हैं। क्या माना, मिसाल के तौर पर अब अगर डॉक्टरी के मसले में राय लेनी हो और राय आप लें मौलवी मक्की से तो बस काम तो हो गया इंशाल्लाह। या अगर आपने किसी तफसीर कुरान के किसी नुक्ते को समझना हो और बुला लें डॉक्टर को, तो उसने तो ऑपरेशन ही करना है ना इंशाल्लाह, फिर मसला हल हो गया। तो उसलिए कि इज़ा गुस्सित अल-अम्र इला गैर अहलिही, कि ना अहल को मामला सुपर्द ना करो, जो जिस काम का माहिर है वो बात उसी से पूछो। ज़िरात का मसला है, ज़िरात के माहिर से पूछो। اگر علم کا مسئلہ ہے، قانون کا مسئلہ ہے تو قانون کے ماہر سے پوچھو، اگر کوئی ڈاکٹری کا مسئلہ ہے تو اس ایلوپیتھی کے علم کے ماہر سے پوچھو، تو اس سے اسی طرح دین کا معاملہ ہے دین کے ماہر سے پوچھو، دنیا کا معاملہ ہے دنیا کے ماہر سے پوچھو۔ اسی لیے وہ بھی ہماری راہبری حضور پاک نے کر دی ہے کہ جب حضور نے دیکھا کہ صحابہ نر کھجور سے بور لے کے مادہ کھجور میں ڈال رہے ہیں تو حضور نے فرمایا کہ ماں آتا یہ کیا کرتے، انہوں نے کہا حضور یہ تعبیر ہے، تعبیر النخل، اس طرح پھر پھل زیادہ آتا ہے کھجوروں میں۔ انہوں نے چھوڑو کیا پھل اللہ دیتے ہیں، صحابہ نے کہا ٹھیک ہے چھوڑ دیا، اگلے سال پھل ہی کوئی نہیں۔ حضور نے فرمایا کیا ہوا بھائی، وہ تو کھجوریں نہیں آئیں اس دفعہ۔ انہوں نے کہا حضور آپ نے منع کر دیا تھا کہ تعبیر نہ کرو، ہم نے نہیں کی تو پھل لگا ہی نہیں۔ تو نے فرمایا اچھا انتم اعلم بامور دنیا کم، بابا دنیا کا ہم تم جا رہے، اللہ کے نبی کا کام دین سے ہوتا ہے، دنیا بھی معاملہ تم جانو جیسے ہو کرتے رہو، یہ دنیا کا معاملہ ہے کوئی دین کا معاملہ تو ہے نہیں۔ تو اس لیے کہ بھئی اللہ کا ایک نظام ہے کہ جیسے انسان میں ذکر و انسا کی ایک طاقت ہے، اسی طرح اللہ نے نباتات میں بھی وہ اثر رکھا ہے، اللہ کی شان ہے نباتات میں بھی وہ اثر ہے، اس میں بھی مذکر مؤنث ہے۔ ابھی اسی طرح آپ دیکھیں پھولوں میں بھی دیکھ رہے ہیں، رات کی رانی ہے ایک دن کا راجا ہے، اچھا آمنے سامنے لگا دو پھر دیکھو جناب ان کی خوشبو کیسے کھڑتے ہیں، جیسے دنیا کے ہمارے آج کل چودہویں صدی کے مجنو ہوتے ہیں نا، کسی کو دیکھنے دیکھا کیسے کھڑتے ہیں بےچارے، ماشاءاللہ بڑا لمبا سفر کر کے ادھر سے ادھر سے آئیں گے کہ نظر پڑ جائے، ہو سکتا ہے وہ اپنی ماں ہو بہن ہو، پھر شرمندہ ہو کے پیچھے مڑتے ہیں بےچارے، کھڑے ہو جاتے ہیں نا کالج کے باہر، سڑکوں کے باہر، اسکولوں کے باہر۔ ماشاءاللہ ہمارے آج کل کے جی 21ویں صدی کے مجنو ہیں، ابھی پڑھا نہیں 21 صدی کے مجنو نے کتنے بندے مار ڈالے، انا للہ و انا الیہ راجعون، اللہ پاک رہے، وہ تو کافر تھے چلو کوئی ہو، لیکن حادثہ کتنا بڑا ہے، ہم تو عقل پہ کہہ رہے ہیں عقل پہ رو رہے ہیں، ورنہ کافر پہ ہم نے کیا انا للہ پڑھ لی، بات حادثے کی ہو رہی ہے کہ بیٹا ہو اور جھگڑا کیا ہے ایک عورت، جو اخباروں میں آیا حقیقت علم اللہ کو ہے۔ تو بہرحال میرے کہنے کا مقصد یہ تھا کہ بات کو سمجھیں کہ ارباب حل و عقد، ایک تو یہ ہو گیا، دوسرا طریقہ کیا ہوا خلیفہ بنانے کا، یاد رکھ لیں کہ جو پہلا خلیفہ ہے وہ خود کسی کو نامزد کر دے کہ بھی میرے بعد فلا خلیفہ ہو، اور امت مان لے یعنی اعتراض نہ کرے تو وہ بھی خلافت پکی ہو۔ تیسرا طریقہ یہ ہے کہ خلیفہ ایک شورا، ایک کمیٹی بنا دیتا ہے، پانچ آدمی کی، چھ آدمی کی، دس آدمی کی، بیس آدمی کی، سو آدمی کی، وہ کمیٹی بھائی چن لے کے اس کو بنانا ہے، تو وہ جس کو چن لیں گے وہ بھی خلیفہ۔ اور ایک طریقہ یہ ہوتا ہے کہ نہ ہر باب حل و عقد ہے، نہ پہلے خلیفے نے چنا ہے، نہ اس کو کسی کمیٹی نے منتخب کیا ہے، لیکن حالات ایسے پیدا ہوئے کہ وہ کرسی پہ آ گیا اور امت نے اعتراض بھی نہیں کیا، تو اس کو بھی خلیفہ کہا جائے گا اور اس کی اطاعت کی جائے گی۔ اور اسی طرح اب ایک بات یاد رکھ رہے ہیں کہ خلافت ہے یا بادشاہت ہے، جو کرسی پہ آ گیا ہمارا ولی بن گیا، اس کی اطاعت ہر حال میں لازمی ہو، اسمعوا واطیعوا، ہر حال میں، ہاں الا ان یکون کفرا بواحا، ہاں کوئی ایسی بات ہو نعوذ باللہ وہ کہے کہ نماز چھوڑ دو، یعنی کفر بواح کا کوئی حکم دے، یا کہے کہ سارے مسلمان رہو نعوذ باللہ کافر بن جاؤ، یعنی اللہ نہ کرے، اللہ نہ کرے، پھر تو نہیں، کیونکہ کسی معصیت میں تو ہم اطاعت نہیں کریں گے، ورنہ ہر معاملے میں چاہے جان مال اپنا نقصان ہوتا ہے ہو جائے، لیکن امیر کی ولی الامر کی اطاعت جو ہے ہر حال میں نہ ہو جائے نقصان ہونے دو، کیونکہ اس اطاعت نہ کرنے میں جو فتنہ ہے وہ تو پورے عالم اسلام کو تباہ کر دے گا۔ اب یہ چار طریقے بن گئے، اب اسی سے ہمیں یہ انداز بھی ہو گیا ہوگا آپ کو۔